0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
2: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350।
5: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
6: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
6: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारे किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक।
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 9858000700,
1: 9846040344।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 25।
4: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
5: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
4: ए हो र, सेवा राम्रो हुन्छ त?
5: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
4: तपाईँको घरमा विवाह, व्रतबन्धन, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
5: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
6: 98 27 18 48 48, 98 46 55 54 95 र 98 4 60 11 818।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्ग्री खोल्सी, दमौली तनहुँ।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: फुलको आँखामा फुलै संसार।
4: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414337।
5: व्यास 3 प्रशासन चोक, दमौली।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: ओनली एफएम 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु रे दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि बिछाना।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9556043234।
4: दमौली FM 94.2 समुदायको

0: ओनली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9742-82-0000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-59-50-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाज खानी होला खै?
4: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
6: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि, सम्पर्क नम्बर 9826-60-09-91, 9774-04-34-34।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 25।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।

0: ला गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाइ।
1: दाजु भाइको केको गफगाफ हुँदै छ?
2: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
1: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
2: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
1: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
5: जान न त मीनाक्षी चपट एन्ड पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97, 97074, 042,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
4: दमौली FM 94.2 समुदायको आवाज।
5: KL दुग्गड़ को उत्कृष्ट उत्पादन।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059495080 र 98295013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
3: यो समय दमौली एफएम को हो।
4: यति बेला दिउँसोको 3 बजेको छ।
3: इट्स 3 पीएम।

चोरको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। सरकारले संविधानवाद र विधिको शासनमाथि प्रहार गरेको कानूनविदहरूको दावी, शक्ति पृथकीकरणको सिद्धान्त विथोल्न खोजेको आरोप, आम जनताको अपेक्षालाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री वाग्लेको उद्घोष। युक्रेन भ्रमण नगर्न नेपाली दूतावासको आग्रह, त्यहाँ रहेकालाई तत्काल स्वदेश फर्कन निर्देशन। सुरक्षित र मर्यादित आप्रवासनप्रति नेपालको प्रतिबद्धता, संयुक्त राष्ट्रसंघमा श्रमिक सुरक्षाको मुद्दामा बहस। 3 दिनका लागि रोकियो रूस युक्रेन छोटी भन्सार बन्दको विरोधमा आज पनि प्रदर्शन। हुलाकी मार्ग अवरूद्ध हुँदा सीमावर्ती क्षेत्रको आवागमन र व्यापारिक गतिविधि प्रभावित। तनहु जलविद्युत आयोजनाको प्रसारण लाइनका लागि रूख कटान अनुमति, चितवन खण्डका 1000 बढी रूख हटाइने। 3 दिनका लागि रोकियो रूस युक्रेन युद्ध, लड़ाईका सबै गतिविधि बन्द गर्ने र कैदी साटासाट हुने। कंगोको युद्धग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो, 3 दिनमा 34 जनाको मृत्यु, हजारौं विस्थापित। र अभ्यास खेलमा स्कटल्याण्ड र नेपाल बीचको खेल जारी, जितका लागि नेपाललाई 303 रनको चुनौती।

यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारका गतिविधि संविधानवाद र विधिको शासन विरूद्ध भएको टिप्पणी सम्बन्धी खबरबाट संवैधानिक कानूनका जानकार तथा वरिष्ठ अधिवक्ताहरूले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र र विधिको शासनलाई जोखिममा पारेको बताएका छन्। कानून व्यवसायीहरूको कार्यक्रममा बोल्दै उनीहरूले सरकारले अध्यादेश मार्फत शासन चलाउन खोजेको र न्यायपालिकाको स्वतन्त्र तामा हस्तक्षेप गरेको टिप्पणी गरेका हुन्। वरिष्ठ अधिवक्ता हरिहर दाहालले सरकारको कार्यशैलीलाई राणाकालीन फसनीसँग तुलना गर्नुभयो। ऐन अन्तर्गत नियुक्त भएका व्यक्तिहरूलाई एकमुष्ट हटाउने कार्यले समाजमा त्रास फैलाएको उहाँको भनाइ छ। यस्तै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेशले संविधानवादको उपहास गरेको बताउनु भएको छ। छ सदस्यीय निकायमा तीनजनाले मात्र निर्णय गर्ने प्रक्रियाले विधिको शासनलाई कमजोर बनाउने उहाँले उल्लेख गर्नुभएको छ। वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायका नियुक्तिमा स्वेच्छाचारी हावी भएको आरोप लगाउनु भएको छ भने नेपाल बार एसोसिएशनका अध्यक्ष विजय प्रसाद मिश्रले सरकारले पिक एण्ड चुजको नीति अपनाएर संविधानको मर्म विपरीत काम गरिरहेको बताउनु भएको छ। वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र नागरिक अभियन्ता कनकमणी दीक्षितले लोकतन्त्र संकटमा परेको भन्दै यसको रक्षाका लागि कानून व्यवसाय नागरिक समाज र प्रेस जगत एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र र आम जनताको अपेक्षालाई समेट्ने गरी ल्याइने बताउनु भएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बजेट समावेशी र न्यायपूर्ण हुने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले बजेट निर्माणको काम तीव्र रूपमा भइरहेको जानकारी दिँदै वैशाख अन्तिमसम्ममा बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गरिने बताउनु भएको छ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले पूर्ण बजेट ल्याउने तयारी गरिरहेको छ। रूस र युक्रेनबीच बढ़दो तनावका कारण नेपाली दूतावासले नेपाली नागरिकहरूलाई युक्रेन भ्रमण नगर्न विशेष आग्रह गरेको छ। युक्रेनको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बर्लिन स्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत अर्को सूचना नआएसम्मका लागि कुनै पनि प्रयोजनले युक्रेन भ्रमणको योजना भएका नेपालीहरूलाई आफ्नो भ्रमण स्थगित गर्न आग्रह गरेको हो। साथै हाल युक्रेनमा रहेका नेपाली नागरिकहरूलाई समेत आफ्नो सुरक्षाको ख्याल गर्दै यथाशीघ्र सुरक्षित रूपमा नेपाल फर्कन सूचित गरिएको छ। युक्रेनमा रहेका वा समस्यामा परेका नेपालीहरूलाई आवश्यक सहयोगका लागि बर्लिन स्थित नेपाली दूतावासको सम्पर्कमा रहन भनिएको छ। आपतकालीन अवस्थामा दूतावासका प्रथम सचिव रंजन यादवलाई स्वदेश सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित व्यवस्थित र नियमित आप्रवासन प्रवर्धनप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आज आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मंचको बहसमा नेपाल प्रमुख श्रम आपूर्तिकर्ता राष्ट्र भएको स्मरण गराउँदै उहाँले नेपाल आफ्ना नागरिकको सुरक्षित र मर्यादित आप्रवासनका पक्षमा दृढ रहेको बताउनु भएको छ। सो अवसरमा उहाँले करिब 40 लाख नेपाली आप्रवासी श्रमिकहरूले विदेशी मुलुकको अर्थतन्त्र र नेपालको राष्ट्रिय विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। आप्रवासी नेपालीहरूले पठाउने रेमिट्यान्स उनीहरूले आर्जन गरेको सिप र ज्ञान हस्तान्तरण मार्फत नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूलो मदत पुगेको उहाँको भनाइ छ। यद्यपि अनियमित आप्रवासन मानव बेचबिखन र श्रम शोषण जस्ता गम्भीर चुनौतीहरू अझै कायम रहेकामा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। यी साझा समस्याहरूको समाधानका लागि कुनै एक देशको प्रयास मात्र पर्याप्त नहुने भन्दै उहाँले अन्तर्राष्ट्रिय सहकार्य र साझा जिम्मेवारीमा विशेष जोड़ दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सिराहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णय विरुद्ध स्थानीयवासी, व्यापारी र राजनैतिक दलहरू आन्दोलनमा उत्रिएका छन्। सरकारले गत वैशाख 21 गते राजपत्रमा सूचना प्रकाशित गरी भन्सार कार्यालय हटाउने निर्णय गरेपछि सो क्षेत्रमा विरोध चर्किएको हो। आन्दोलनको तेस्रो दिन आज प्रदर्शनकारीहरूले बरियारपट्टी बजार परिक्रमा गरी हुलाकी राजमार्गमा र्याली र कोण सभा गरेका छन्। प्रदर्शनका कारण हुलाकी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने यात्रुहरूले शास्ति खेप्नु परेको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाइसकेका छन्। घोषित कार्यक्रम अनुसार उनीहरूले भोलि वैशाख 27 गते बजार बन्द र मसाल जुलुस र 28 गते अनिश्चितकालीन आम हड़ताल गर्ने तयारी गरेका छन्। भन्सार कार्यालय बन्द हुँदा स्थानीय आर्थिक गतिविधि र राजस्व संकलनमा ठूलो धक्का लाग्ने भन्दै बरियारपट्टीका बासिन्दाले तत्काल निर्णय सच्याउन सरकारसँग माग गरे। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 र सम्बन्धित मापदण्ड अनुसार योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको हो। आवेदकहरूले दरखास्तको साथमा वित्तीय सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्या, चुनौती र अवसरहरू समेटिएको आफ्नो स्पष्ट कार्य योजना समेत पेश गर्नुपर्नेछ। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले आगामी 15 दिनभित्र ललितपुरको पुल्चोक स्थित प्राधिकरणको कार्यालयमा आवेदन दिन सक्नेछन्। तनहु जल विद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रूखहरू काट्न अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेसँगै निर्माण कार्यले थप गति लिने भएको हो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भरतपुर महानगरपालिकाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा पर्ने 1263 वटा रूख काटिनेछ। यसका लागि आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक रूपमा सम्झौता भइसकेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: वर्षको अवसरमा टिसिएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 टिसिएल, इन्स्पायर ग्रेटनेस।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 40 door refrigerator ma free induction, front load washing machine ma free 6 kg aerial, top load ma free 2 kg aerial, semi automatic ma 1 kg aerial, dishwasher ma washing tablets, ra microwave oven ma cooking kit, har ek kharid ma short short gift, ra bumper ma my dear 5 se 19 liter refrigerator jitne mauka, nagrikta bhaye pugcha sahaj EMI marfat kharid garna sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। लामो समयदेखि जारी रूस र युक्रेन युद्धमा तीन दिनका लागि युद्ध विरामको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत आज मे 9 देखि 11 सम्मका लागि दुई देशबीच युद्ध विराम भएको जानकारी दिएका हुन्। तत्कालीन सोभियत संघले नाजी जर्मनीमाथि विजय प्राप्त गरेको सम्झनामा मनाइने विजय दिवसको अवसर पारेर यो सहमति भएको हो। ट्रम्पका अनुसार यो अवधिमा लड़ाईका सबै गतिविधि रोकिनेछन् भने दुवै देशका 1,000 भन्दा बढ़ी युद्ध कैदीहरू साटासाट गरिनेछ। आफ्नो अनुरोधलाई स्वीकार गरेकोमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की प्रति आभार व्यक्त गरेका छन्। यता अफ्रिकी मुलुक कंगोको द्वन्दग्रस्त क्षेत्रमा नागरिक सुरक्षा चरम अवस्थामा पुगेको छ। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला तीन दिनमा मात्रै इटोरी र उत्तर किभु प्रान्तमा सशस्त्र समूहको आक्रमणबाट 34 जना सर्वसाधारणको ज्यान गएको छ। धेरैजसो नागरिकहरू खेतमा काम गरिरहेका बेला आक्रमणमा परेका थिए भने कतिपय व्यक्तिहरू अझै सम्पर्कविहीन रहेका छन्। हिंसाको मारमा विशेष गरी सुनखानीका लागि परिचित माम्बासा क्षेत्र परेको छ, जहाँ मार्च महिना यता 130 जनाको हत्या हुनका साथै 500 भन्दा बढी नागरिकको अपहरण गरिएको छ। सुरक्षा त्रासका कारण बेनी र लुबेरो क्षेत्रमा मात्रै 3,10,000 भन्दा बढी नागरिकले घर छाडेका छन्। अब अन्त्यमा एउटा खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग टूको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा स्कटल्याण्डले नेपाल ए टोलीलाई 303 रनको विशाल लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा आज टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 302 रनको योगफल तयार पारेको हो। नेपाल ए अहिले जवाफी ब्याटिङमा उत्रिएको छ। ताजा अवस्थामा नेपालले 27 ओभरको खेल सकिँदा 3 विकेटको क्षतिमा 167 रन बनाएर खेलिरहेको छ। उत्कृष्ट लयमा रहेको नेपाल ए टोलीले यसअघिका दुई अभ्यास खेलमा स्कटल्याण्ड र अमेरिका जस्ता बलिया टोलीलाई पराजित गरिसकेको छ। अर्को सातादेखि शुरू हुने लिग टू श्रृंखला अघि भइरहेको यो अभ्यास खेलले नेपाली सिनियर टोलीको तयारीका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सरकारले संविधानवाद र विधिको शासनमाथि प्रहार गरेको कानूनविदहरूको दावी। शक्ति पृथकीकरणको सिद्धान्त बिथोल्न खोजेको आरोप। आम जनताको अपेक्षालाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री वाग्लेको उद्घोष। युक्रेन भ्रमण नगर्न नेपाली दूतावासको आग्रह। त्यहाँ रहेकालाई तत्काल स्वदेश फर्कन निर्देशन। सुरक्षित र मर्यादित आप्रवासनप्रति नेपालको प्रतिबद्धता। संयुक्त राष्ट्रसंघमा श्रमिक सुरक्षाको मुद्दामा बहस। छोटी भन्सार बन्दको विरोधमा आज पनि प्रदर्शन। हुलाकी मार्ग अवरूद्ध हुँदा सीमावर्ती क्षेत्रको आवागमन र व्यापारिक गतिविधि प्रभावित। तनहु जलविद्युत आयोजनाको प्रसारण लाइनका लागि रूख कटान अनुमति। चितवन खण्डका 1,000 बढी रूख हटाइने। तीन दिनका लागि रोकियो रूस युक्रेन युद्ध। लड़ाईका सबै गतिविधि बन्द गर्ने र कैदी साटासाट हुने। कंगोको द्वन्दग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो। 3 दिनमा 34 जनाको मृत्यु। हजारौं विस्थापित। र अभ्यास खेलमा स्कटल्याण्ड र नेपाल बीचको खेल जारी। जितका लागि नेपाललाई 303 रनको चुनौती। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी, सबै

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27,

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाइ।
2: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739931।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्धक जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9846011818
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
5: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
4: 9058500700
5: 9846404

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9865414337।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
5: 9560343234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739131।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065315300।

0: चोखोमाया गर्दनी छुटाउने सबै छन् यहाँ लुट्ने र लुटाउने पशुपति शर्मा र टिकापुनको आवाजमा रहेको यो अलिकति समय सन्दर्भिक लोकगीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। पुरानो हो यो तर समय सान्दर्भिक हो होइन, आजभोलि माया प्रेम छुट्ने र छुटाउनेको अलिकति चलन चल्ती चलिराखेको छ, यस्तै गीतको भावले बोलेको छ। यति बेला साथी हुनुहुन्छ, पहिलो साथी 9868 60 39 40 मा आज पुराना पुराना लोकगीतहरू गाउनुपर्छ। नमस्कार हजुर।
1: अरे नमस्कार,
0: को बोल्नुभएको कहाँबाट?
1: गुल्मीदेखि निर्मल खनाल
0: हो। निर्मल खनाल गुल्मी कुन ठाउँबाट?
1: गुल्मीको धोरीगोड गाउँ पालेको पिपलधाराबाट।
0: कुन माध्यमबाट हामीलाई सुन्नुभयो निर्मलजीले?
1: मैले रेडियो मालारानीबाट।
0: रेडियो मालारानी एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: आज कार्यक्रममा के गर्छौ निर्मललाई जानकारी छ कि छैन?
1: आज पुराना लोकगीतहरू गाउने हो कि?
0: त्यही त, 2070 सालसम्मका पुराना लोकगीतहरू गाउनुपर्छ। आज कुन गीत गाउनुहुन्छ?
1: सबै पाएर तिमीलाई पाउँदा सकिन पाएर फोटो जलाए जलाए

0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, राम्रो गीत गाउनुभयो, गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद है। र
1: हुन्छ,
0: फेरि फेरिका बसाईमा आउनुहोला, अहिलेको लागि विदा गर्छौ, नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो निर्मल खनाल गुल्मीबाट, रेडियो मालारानी अर्घखाँचीको रेडियोबाट हामीलाई सुन्दै कार्यक्रममा फोन गर्नुभएको हो, पालो तपाईँको हो। यस्तै पुराना पुराना गीतहरू गाउनका लागि आउनुहोला। यति बेला अर्का सहभागी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ, 9868-3940 फोन डायल गर्नुहोला। आज पुराना पुराना लोकगीतहरू गाउन पाइन्छ, आज धेरै ठाउँमा मौसम एकदम खराब छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर।
2: हजुर नमस्ते, लोकसङ्गीतको अभिवादन।
0: नमस्ते, लोकसङ्गीतको अभिवादनको बोल्नुभएको आवाज
2: रोल्ताली छिटो सक्षम मगर होइन
0: सक्षम मगर के छ सक्षमजी, खबर तपाईँको?
2: एकदम सठिक छ, सम्झैछु बाजिरहेको पर्दा के कस्तो हुनुहुन्छ तपाईँ?
0: एकदम ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ तपाईँले?
2: गीतबाटै
0: सुरु गर्छु है,
2: ए हवा जाऊ ए बादल जाऊ मलाई सम्झिरु भै छिन्के गिरान उदै मेरो प्रियसीको खबर लिएर आऊ, मेरो प्रियसीको खबर लिएर आऊ, यो मुटु खाइरहन्छ।
0: टुक्क पनि गाउनु पर्यो नि, कहाँ थेगो मात्रै गाएर हुन्छ सक्षमजी?
2: हजुर हजुर,
0: अलि तयारी गरेर आउनु पर्यो, थेगो मात्रै गाएर पुग्दैन, टुक्क पनि गाउनु पर्यो। ल अब आगामी बसाईमा अलिकति तयारीका साथ आउनु पर्यो, अहिलेको लागि विदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी सक्षम मगर, उहाँसँग कुराकानी गरिसकेका छौँ। कार्यक्रममा फोन गरिसकेपछि, गीत गाइसकेपछि कम्तीमा एक टुक्का पुरा अनि थेगो सहित, कम्तीमा एक टुक्का पुरा, बढीमा दुई टुक्का, होइन दुई टुक्का भन्दा बढी गाउन पाइएन। यति बेला अर्को साथी, नमस्कार हजुर, पवित्र छेत्री गंगादेव गाउँपालिका छबाट, होइन कुन माध्यमबाट सुन्नुभयो हामीलाई? आफ्नो एफएमबाट सुन्दै हुनुहुन्छ होइन? ओहो, रेडियो आफ्नो एफएम गंगादेवतिर पनि टिप्छ है? ओहो ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कस्तो खालको गीत गाउनुपर्छ जानकारी छ कि छैन? के भन्नुभयो? किन जानकारी लिनु भएन त? ला कार्यक्रमको बारेमा बुझेर कल गर्नुहोस्, अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, जानकारी छैन भन्न पाइन्न नि, अब आफ्नो एफएमबाट भए पनि कार्यक्रम सुन्नु भएको छ, अनि आज पुराना पुराना लोकगीतहरू गाउनुपर्छ भन्ने कुरा त जानकारी हुनु पर्यो है, सुनिसकेपछि। अब कार्यक्रम सुन्नै पाएको छैन भन्नुभएको भए त अर्कै कुरा हुन्थ्यो, तर कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमको बारेमा जानकारी हुनुपर्छ। म तपाईँलाई आग्रह गर्छु, आज पुराना पुराना लोकगीतहरू गाउनुपर्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर, यो कल हामी लिन सकेनौ, माफ गर्नुहोला। अब फोन लगाएर साथीहरू अन्त अन्ततिर ध्यान दिनुहुन्छ होइन, मोबाइल चलाएर बस्नुहुन्छ अनि कहाँबाट कुराको हुन्छ त, फोन गरिसकेपछि कमसे कम बोलिदिनुहोस् क्या होइन, फोन गरिसकेपछि ब्याकग्राउन्ड टोन अलिक कम गर्नु ल, फोन गरिसकेपछि तपाईँले बोलिदिनु होला होइन, हामीतिर टेलिफोनतिर ध्यान केन्द्रित गरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। आज पुराना पुराना लोकगीत गाउने बसाई हो, आज यता रुल्पातिरका साथीहरूले आज सुन्न पाउनु भएको छैन रेडियो जलजलाबाट, सल्यानको रेडियो मध्य पहाड अनि आफ्नो एफएमबाट भने सुन्दै हुनुहुन्छ। नमस्कार हजुर,
3: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
3: म रामपाल सम्झिङबाट,
0: रामपालजी लमजुङबाट, कुन रेडियोबाट सुन्नुभयो?
3: बन्दीपुर एफएम
0: ल बन्दीपुर एफएम बाट सुन्नुभयो अनि के छ के गर्दै हुनुहुन्छ अहिले
3: त्यति बेला कार्यक्रम सुन्दै भन्नुपर्छ सर
0: अनि मौसम कस्तो छ
3: मौसम धुम्म धुम्म छ पानी पनि गरेको छैन घाम पनि लागेको छैन ठिक छ ठिक छ
0: यता त गडाङ गुडुङ गरिरहेको छ हेर्नुहोस् त
3: तपाईँ अनि त्यस्तो थियो अस्ति अस्तितिर चाहिँ आज चाहिँ यस्तो छैन पानी पनि परेको छैन घाम पनि लागेको छैन पानी जस्तो पनि छ
0: आज कुन गीत गाउनुहुन्छ
3: ल हुन्छ म चाहिँ जिन्दान भन्ने गीत
0: हुन्छ गाउनु सुरु गर्नुहोस्
3: हुन्छ
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि कसाईमा आउनुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते अब हामी गीत राख्छौ एउटा चिठी लेख्न मन लाग्छ जुन मायाले धरधरी रुवायो उही मायालाई भेट्न मन लाग्छ अर्थात् देख्न मन लाग्छ राजन ठाकुरी विष्णु माझी र सृजना विरहीको आवाज तपाईँको लागि राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउनेछौ यो गीत तपाईँको लागि

0: जुनमायाले धरधरी रुवायो उही मायालाई देख्न मन लाग्छ। यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। आज पुराना पुराना लोकगीतहरू गाउन पाइन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो? कहाँबाट?
1: म रूपा राई भन्नुपर्छ है दाई।
0: रूपा राई कहाँबाट?
1: धनकुटा छ, रिउने सुन्तामबाट।
0: धनकुटाबाट कुन रेडियोबाट सुन्नुभयो रूपाजी?
1: मैले भोजपुरी प्रोग्रामबाट सुनेको दाई।
0: रेडियो भोजपुर एफएमबाट सुन्नुभयो होइन?
1: हजुर।
0: रेडियो लालीगुराँसबाट सुन्नुभयो होइन आज?
1: नै, मैले सुनेको छैन दाई।
0: ए ल, ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि कार्यक्रममा के गर्छौ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन?
1: आज त मलाई अलिकति जानकारी भएन, त्यही भएर दाइले त्यसो भन्ने आज छ भन्नुपर्छ है।
0: ल, आज कुन गीत गाउनुहुन्छ?
1: हुन्छ, म गीतबाटै सुरु गर्छु है।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ।

0: दैलो मुनि जाऊ भन्देऊ न निष्ठुरी तिमी कहाँ छौ होइन
1: हजुर
0: तपाईँको निष्ठुरी कहाँ हुनुहुन्छ भन्ने कुरा तपाईँलाई थाहा भएन उसो भए ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरिका बसाइमा आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँको नाम हो रूपा राई उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868 60 39 40 को नम्बरमा फोन डायल गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट गङ्गादेवबाट नाम के भन्नुभयो विष्णु छेत्री बोल्नुभयो होइन विष्णुजीले के गर्दैनुहुन्छ यति बेला अनि आज कुन माध्यमबाट हामीले सुन्नुभयो आज के गर्नुपर्छ तपाईँलाई जानकारी छ कि छैन आज कुन गीत गाउनुहुन्छ यो गङ्गादेवका साथीहरूले फोन गर्ने काट्ने गर्नुभयो है अब फेरि गङ्गादेवको साथीहरूले यो खत्री बन्धुहरूले फोन गर्नुभयो भने तपाईँको नम्बर वाचन गरिनेछ है यो कुरा जानकारी गरे गीत गाउने मन छ भने फोन डायल गर्नुहोस् मन छैन भने बरु फोन डायल नगर्नुहोस् बरु सुनेर मात्रै साथ दिन सकिन्छ तर फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला है सकिन्छ गीत गाउनुको लागि आउनुहोस् न किन फोन गर्ने अनि त्यसपछि काटेर भाग्ने होइन अब हुन त के भन्नु अब मैले यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट यो फोन यो नम्बर टिप्नुहोस् त यो नम्बर टिप्नुहोस् त उहाँहरूले अघि नैदेखि फोन गर्दै काट्दै गरिरहनु भएको छ यो नम्बर टिप्नुहोस् त प्राविंग मित्र मलाई पठाउनु होला यो केटाकेटी जस्तै उमेरका समूहका हुनुहुन्छ उहाँहरू गोठालो जानु भएको छ काम छैन अनि फोन गर्दै अनि गीत गाउँछु भन्दै काट्दै गरिरहनु भएको छ मैले कतिचोटि भन्ने यस्तो नगर्नुहोस् भनेर होइन 9868 60 39 40 फोन गर्न मन छ रेडियोमा तपाईँको आवाज गइरहेछ होइन तपाईँको आवाज धेरै लाखौं करोडौंले सुनिरहनु भएको छ यदि अभिभावकहरू गङ्गादेवको विष्णु खत्री पुष्पा खत्री लगायतका साथीहरूको अभिभावकहरूले यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफ्नो नानी बाबुहरूलाई सम्झाउनु होला है यो कार्यक्रममा फोन गर्दै फोन काट्दै नगर्नका लागि भन्नुहोला म तपाईँलाई आग्रह गर्छु 9868 60 39 40 तपाईँलाई गीत गाउन आउँछ पुराना गीत गाउन आउँछ गीत गाउन चाहनुहुन्छ भने मात्रै फोन डायल गर्नुहोला म तपाईँलाई आग्रह गर्छु अन्यथा कार्यक्रमलाई सुनेर मात्रै पनि साथ दिन सकिन्छ यो कुरा म तपाईँलाई जानकारी गराए 9868 60 39 40 फोन डायल गर्नुहोला हामीलाई सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यति बेला साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको फोन डिस्कनेक्ट भएको छ पालो तपाईँको अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
2: हजुर नमस्ते हजुर
0: को बोल्नुभयो कहाँबाट
2: म एउटा प्युठानबाट आकाश बोलेको हजुर
0: आकाश के हो प्युठान आकाश के हो आकाश पछाडिको
2: आकाश खड्का हजुर
0: आकाश खड्का प्युठान कुन ठाउँबाट
2: प्युठान स्वर्गद्वार नगरपालिका नौ धर्मपाबाट बोलेको हजुर
0: स्वर्गद्वारी नगरपालिका
2: बोलेको
0: ए धरानबाट बोल्नुभयो होइन यति बेला के गर्दै हुनुहुन्छ आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन
2: आज पुराना पुराना गीत लोकगीतहरू गाउने बसाइ होइन र
0: एकदमै आज पुराना पुराना लोकगीत गाउने बसाइ हो ल अब तपाईँको गीत सुरु गर्नुहोस् है त
2: उनको बाहेक कसैको बन्दिन गुरुको मैले बाई खाइसके मैले बाई खाइसके हजुर यति नै
0: मैले बाचकका समय खाइसके जुनी जुनी माता उनकै हो होइन
2: हजुर
0: हुन्छ कार्यक्रममा आउनुभयो राम्रो गीत गाउनुभयो गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद अहिलेका लागि बिदा गर्छौ नमस्ते
2: नमस्ते
0: प्युठानबाट आकाश आउनु भएको थियो उहाँले हेर्नुहोस् त कति राम्रो गीत गाउनुभयो त्यस्तै गरी तपाईँलाई पनि पुराना पुराना गीत गाउन मन छ आउँछ भने फोन डायल गर्नुहोला 9868309940 को नम्बर यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट झरना राई कुन रेडियोबाट सुन्नुभयो झरनाले हामीलाई
1: रेडियो
0: भोजपुर एफएमबाट सुन्नुभयो होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ थाहा छ तपाईँलाई ओके लगाउनुहोस् है त ल राम्रो गीत गाउनुभयो गीतका लागि धन्यवाद फेरि फेरिका बसाइमा आउनुहोला अहिलेका लागि बिदा गर्छौ नमस्ते झरना राई आउनु भएको थियो यता भोजपुरबाट उहाँसँग कुराकानी गरिसकेका छौँ अब एकजना साथीसँग कुराकानी गर्छौँ त्यसपछि एउटा गीत राख्नेछौ यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट सुनसरी गाउँपालिकाबाट के भन्नुभयो पुष्पा छेत्री प्राविधिक मित्र हेर्नुहोस् त नाम एउटा नम्बर एउटै छ कि छैन अघि नै गङ्गादेवबाट पनि पुष्पाले फोन गर्नुभएको थियो अहिले सुन्छ हरि भन्दै हुनुहुन्छ के छ नम्बर भन्नुहोस् त हजुर ए छैन नि ल पुष्पाजी सुन्छ हरि कुन ठाउँमा हुनुहुन्छ सुन्छ हरि गाउँपालिका आठमा हुनुहुन्छ कुन माध्यमबाट हामीलाई सुन्नुभयो त्यही त पुष्पा यो गङ्गादेवकै साथीहरूले फोन गरी गरी भुक्काइसक्नुभयो अब नम्बर पठाउनुहोस् त यो नम्बरमा वाचन गर्छ सबैले टिपेर अनि हैरान पार्छन् अनि बल्ल थापा हुनुहुन्छ होइन मैले कतिचोटि भन्ने हुँदाहुँदै अब नाम मात्र नै गाउँकै नाम चेन्ज गरेर पनि फोन गर्न थाल्नुभयो यस्तो चाहिँ नगर्नुहोला भन्दा पनि अब यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट
2: म भोजपुरबाट
0: यति बेला के गर्दै हुनुहुन्छ तपाईँको नाम के हो यति बेला के गर्दै हुनुहुन्छ तपाईँको नाम के हो भनेको त फोनै काटिदिनुभयो कृपया त्यस्तो काम चाहिँ नगर्नु होला है फोन गरिसकेपछि राम्रोसँग कुराकानी गरिदिनु होला कार्यक्रममा आइसकेपछि 9868309940 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला यति बेला साथी नमस्कार हजुर
3: हेलो नमस्कार
0: को बोल्नुभयो कहाँबाट
3: म यता भोजपुरदेखि अर्पणा राई
0: अर्पणा राई भोजपुर कुन ठाउँबाट
3: भोजपुरको आमचोक गाउँपालिकादेखि
0: अनि कुन रेडियोबाट सुन्नुभयो भोजपुरमा
3: रेडियो भोजपुर 93.8
0: मेगा अर्पणाले के गर्नुहुन्छ आमचौर गाउँपालिकामा रहेर
3: केही गर्दिन त्यतिकै घरैसी काममै व्यस्त भनौ न
0: ए ल आज कुन गीत गाउनुहुन्छ कस्तो खालको गीत गाउनुपर्छ तपाईँलाई जानकारी होला नि
3: हजुर थाहा छ म चाहिँ हातमा रातो झोला भन्ने गाउँछु नि
0: हातमा रातो झोला हुन्छ होला गाउनुहोस्
3: यो घरमा दाई छ पाइँदैन सुत्न देऊ खाना केही चाहिँदैन हातमा रातो झोला हातमा रातो झोला यति राम्री मान्छेको माया कस्तो होला दाई छ पाइँदैन सुत्न देऊ खाना केही चाहिँदैन हातमा रातो झोला हातमा रातो झोला यति राम्री मान्छेको माया कस्तो होला काँचका पाहुना देउ त्यही हुन् तारा एक्लै छु म जसो आसमा गर हातमा रातो झोला हातमा रातो झोला यति राम्रो मान्छेको माया कसो होला यति नै ल
4: हातमा रातो झोला यति राम्री मान्छेको माया कस्तो होला होइन अर्पणाजीले कसलाई हो भन्नुभएको
3: होइन गीत मात्र हो भनौँ है
4: गीत मात्रै हो होइन कि कसैलाई कसैले तपाईँको घरमा बास माग्न आएर सताए तपाईँलाई त्यस्तो त छैन होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि कसाईमा आउनुहोला अहिलेको लागि विदा गर्छौ नमस्ते
3: नमस्कार
4: अब हामी एउटा लोक भाका राख्छौ तपाईँको लागि लोक भाका पछि तपाईँको माझमा फेरि आउनेछौ यो लोक भाका तपाईँको लागि

0: यो गीतमा सबैलाई फेरि पनि स्वागत छ। कार्यक्रममा लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाईँ फटाफट फोन डायल गर्न सक्नुहुन्छ। 9868 6040 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? गंगादेव छबाट। नाम के भन्नुभयो? तपाईँहरूले फोन गरेर अनि फोन काट्ने काम किन गर्नुहुन्छ भन्नुहोस् त? तपाईँलाई अलिकति तपाईँहरूको काम छ कि छैन भन्नुहोस् त? साथीसँग भए पनि, यो साथीहरूसँग भए पनि तपाईँहरूले यो कार्यक्रममा दुरुपयोग किन गर्नुहुन्छ भन्नुहोस् त? तपाईँको काम छैन, तपाईँको काम छैन भन्नुहोस् त? यो कल हामी लिन सक्दैनौँ, माफ गर्न। यो नम्बरबाट फोन आयो भने नउठाइदिनुहोस् प्राविधिक मित्र, होइन? साथीहरूसँग थियो भनेर हुन्छ कि अथवा के गरेर हुन्छ, होइन? यो अलिकति फोन गर्ने अनि त्यसपछि फोन काटेर भाग्ने, यो काम चाहिँ एकदमै नराम्रो काम हो, यो एकदमै नहुने काम हो, होइन? साथीहरूसँग भए पनि, जोसँग भए पनि, आफ्नो मोबाइल कोसँग हुन्छ भन्ने कुरा, उहाँहरूले आफ्नो मोबाइलबाट के गर्दैछन् भन्ने कुरा अलिकति ख्याल गर्नुपर्छ है सबैले। यो कुरा म तपाईँलाई आग्रह गरेँ, तपाईँले तपाईँको मोबाइलमा तपाईँको अधिकार हुन्छ, तपाईँको अधिकार भइसकेपछि तपाईँको मोबाइललाई कसैले के गर्दैछ भन्ने कुरा तपाईँले ख्याल गर्नुपर्छ, होइन? यदि अब साथीहरूसँग छ भने उनीहरूले के गर्दैछन् भन्ने कुरा पनि तपाईँले निगरानी गर्नुपर्छ, अन्यथा त्यो कारणले गर्दा तपाईँ अब दुई तिनचोटि उहाँहरूले कहिले चाभित्र खत्रीको नाम, कहिले पुष्प खत्रीको नाम, अझै भएन भने ठाउँ परिवर्तन गरेर, होइन, फोन गर्ने, त्यसपछि फोन गीत गाउँछु भन्ने अनि फोन गरेर काट्ने, त्यो काम चाहिँ नगर्नु होला मैले पटक पटक भनिराखेको छु। अब भएन भने अब साथीसँग मोबाइल थियो, साथीले गर्नुभएको होला भन्ने कुरा आयो। आफ्नो मोबाइल तपाईँले साथीलाई दिँदै गर्दाखेरि साथीहरूले किन मेरो मोबाइलको दुरुपयोग नगर भन्न किन भन्न सक्नुहुन्न, होइन? त्यो पनि कुरा आउँछ। त्यसैले यी कुराहरूमा सचेत रहनुहोला। तपाईँको आवाज एकजनाले मात्र होइन, लाखौं करोडौंले सुनिरहनु भएको छ, म फेरि पनि भन्दैछु, लाखौं करोडौं साथीहरूले सुनिरहनु भएको छ। त्यो कारणले गर्दाखेरि तपाईँले म के गर्दैछु, कहाँ बोल्दैछु भन्ने कुरामा अलिकति याद गर्नुहोला, अलिकति सचेत रहनुहोला, म तपाईँलाई सचेत गराउँदैछु है। मैले एक दुईचोटि होइन, चार पाँचचोटि भइसक्यो उहाँहरूले चाहिँ फोन गर्दै झुक्काउँदै गर्नुभएको। यो तपाईँले रेडियोमा फोन गर्दै हुनुहुन्छ, तपाईँको आफन्तलाई कसैलाई होइन है, रेडियोमा फोन गरिसकेपछि त्यही अनुसारको तपाईँले कुराकानी गर्नुपर्ने हुन्छ, अथवा तपाईँलाई गीत गाउन आउँछ भने मात्रै फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो? कहाँबाट?
1: सुजाता
0: राई भोजपुरबाट बोल्दै हुनुहुन्छ। के छ सुजाताजी, हालखबर तपाईँको?
1: ठिकै छ भाइ।
0: यति बेला के गर्दै हुनुहुन्छ? प्रोग्राम सुन्दै बस्दै हुनुहुन्छ, होइन? आज कुन गीत गाउनुहुन्छ सुजाताले?
1: हुन्छ,
0: ल गाउनुहोस्। आउनु भएको थियो उहाँले, पुरानो गीत नभएर नयाँ गीत गाइदिनु। यो गीत 2075 सालमा आएको गीत हो है, 2070 सालसम्मको मात्रै भनेको छु मैले, 2075 सालको गीत गाउन त पाइएन नि, होइन? 2071 82-83 त बुधबार मात्रै गाउन पाइन्छ है, म तपाईँलाई आग्रह गरेँ। अब फेरि मेरो फोन किन काटिदिनु भयो दाई भन्नुहुन्छ होला, तर नियम विपरीत भयो भने त काट्नु पर्यो नि। यति बेला साथी, नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, कृपया रेडियोभन्दा टाढा गएर, तपाईँको फोन लाग्यो भने रेडियोभन्दा टाढा गएर बोलिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 9868 6040 40 फोन डायल गर्नुहोला। आज पुराना पुराना लोकगीतहरू मात्रै गाइदिनु होला, 2070 सालसम्मका गीतहरू मात्रै गाइदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 9868 6040 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। हामी तपाई यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोक सारथी सुन्दै गर्दाखेरि आज पुराना पुराना लोकगीतहरू मात्रै गाउन पाइन्छ यो कुरा म तपाईँलाई जानकारी गराउँछु र फोन गर्दै गर्दाखेरि टेलिफोनतिर नितान्त तपाईँको ध्यान टेलिफोन फोनतिर केन्द्रित गर्नुहोला हामीतिर केन्द्रित गर्नुहोला म तपाईँलाई आग्रह गर्छु 9868 60 39 40 मा फोन गर्नुहोला अब एउटा गीत राख्छौ तपाईँको लागि गीतपछि तपाईँकोमा आजमा फेरि आउनेछौ यो गीत तपाईँको लागि

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। के छ, फोन आएको छ? आएको छैन भन्ने संकेत मलाई प्राप्त भयो। 9868304040 पुराना पुराना लोकगीत गाउन चाहने साथीहरूले फोन गर्नुहोला। आज हाम्रो यतातिरको प्रसारण सेवा बन्द छ, केही केही रेडियो मात्रै प्रसारणमा छ, त्यो कारणले गर्दाखेरि उहाँहरूले भनौँ न त्यति धेरै फोन चाहिँ आएको छैन हाम्रो यतातिर, होइन रेडियो जलजला लगायतका धेरै ठाउँमा मौसम खराब छ, त्यो कारणले गर्दाखेरि रेडियोको प्रसारण सेवा बन्द छ। त्यही भएर त साथीहरूले अलिकति भनौँ न मौका पाउनु भएर अनि त्यसपछि फोन गर्दै फोन काट्दै गर्नु भएको छ, त नत्र त कहाँ फोन लाग्दै लाग्नै गाह्रो हुन्छ होइन, अनि कहाँबाट फोन पाउनुहुन्थ्यो त होइन। 9868304040 फोन डायल गर्नुहोला हामीलाई। 97 4 96 67 526 यो नम्बरबाट गंगादीपबाट, कहिले गंगादीपबाट भन्नुहुन्छ, कहिले सुनसहरीबाट भन्नुहुन्छ, कहिले नाम पुष्प खत्री भन्नुहुन्छ, कहिले पवित्र खत्री भन्नुहुन्छ होइन, यो नम्बरबाट पटक पटक गरी 4-5 चोटि भइसक्यो होइन फोन आएको आई, अनि फेरि राम्रोसँग सहभागिता जनाए पनि हुने नि होइन। गीत कहिले त कार्यक्रमको बारेमा जानकारी छैन भन्नुहुन्छ अनि कार्यक्रम सुनेर आउनुहोस् भन्छु, कहिले गीत गाउनुपर्छ म गीत गाउँछु भन्नुहुन्छ, फेरि फोन काटिदिनुहुन्छ, फेरि म सुनसारी गाउँपालिकाबाट बोलेको भन्नुहुन्छ अनि यही नम्बरबाट फोन आएछ होइन, अनि फेरि अर्को नाम चेन्ज गर्नुहुन्छ। मैले यो यस्तो यस्तो चाहिँ नगर्नुहोला। 97 4 97 4 96 67 526 जो यो नम्बर चलाउँदै हुनुहुन्छ त्यो साथीहरूलाई म आग्रह गर्छु। यति बेला के छ, साथी हुनुहुन्छ? साथी हुनुहुन्न भन्नुभएको छ, अलिक कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेका छौँ। के छ, साथी हुनुहुन्छ होइन? हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? अर्घ खाँचीबाट प्रकाश कुवर। के छ प्रकाशजी, खबर तपाईँको? अनि आज कुन गीत गाउनुहुन्छ? कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ प्रकाशजी। यो तपाईँले गीत गाउनु भएको कि कविता भन्नुभएको भन्नुहोस् त प्रकाशजी। अनि गीत गाउने भए त राम्रोसँग गाउनुहोस् न, गीत गाउने शैलीमा गाउनुपर्छ, गीत पनि कविता जस्तै भन्नुहुन्छ तपाईँले होइन। अलिकति तयारी पुगेन तपाईँको, अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आइसकेपछि गीतलाई गीतकै शैलीमा गाइदिनुहोस् न है, कति मजाले। वनको कफल वनकै चरीलाई, हे तिम्रो माया दुई दिनको भए नि मेरो माया जुनी भरिलाई, कस्तो मजाले गाएको छ। अब एक वनको कफल वनकै चरीलाई तिम्रो माया भनेर यसरी कविता शैलीमा गाइदिनुहुन्छ होइन, त्यसो त भएन नि होइन। गीत आइसकेपछि गीतलाई गीतकै शैलीमा गाउनुपर्छ, गीतलाई कविता जस्तो भनेर होइन, त्यो वनको कपाल वनकै शरीरलाई मे तिम्रो माया दुई दिनको भए नि, यस्तो त भन्न त अलिक भएन नि होइन। ल हुन्छ, कार्यक्रममा आउनुभयो, जति पनि साथीहरूले फोन गर्नुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र गीत गाउने बेलामा कम्तीमा पनि एक टुक्का पुरा, न्यूनतम कम्तीमा एक टुक्का, अधिकतम दुई टुक्का सम्म चाहिँ गाउनुपर्ने हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दै आजको लागि अन्तिममा यही गीत नै छ क्या अरे, वनको कफाल वनकै चरी होइन। ए काली पारे दाई भन्ने रहेछ, यसलाई छोड अब, वनको कफाल वनकै चरीलाई पनि मैले पठाए जस्तो मान्छे, त्यो गीत बजाउनुहोस् है, त्यहाँ मैले पठाएको थिएँ नि। ए ल खोजेर भानी बजाउनुहोस् किनभने अब वनको कफाल वनकै झारीलाई अब अलिकति ल भेटिसक्नु भएको छ। हुन्छ आवाजबाट आजको लागि हाम्रो प्राविधिक मित्र प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आजको लागि सुझाव सल्लाह वा प्रतिक्रिया दिनै मन छ अर्थात तपाईँलाई कार्यक्रम मनपर्छ कहाँ कहाँबाट सुन्नुहुन्छ जानकारी गराउनुहोला 9894174169844192987 फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं। रेडियो कार्यक्रमलाई माया गरौं।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
6: ब्यास 11, मुसे खोला 10 भाई, नयाँ पुल।
0: मोबाइल नम्बर 9816664683,
7: 9556043234।
8: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
9: दाजुभाइको के को गफ गफ हुँदैछ?
8: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
9: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739।

0: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5852 र 9065-15300।

0: 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9462-41-633, 9917-15-089, 9464-0385।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो। के खाछ हानि होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826 60 09 91, 97 074 042 34

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9111751760।

0: बाहुलिया FM 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: WorldLingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps internet और net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV sets of box मात्र रूप 1200 प्रति महीना में सर्थहरू लागू होने छन्। छिटो बने गई WorldLink।
1: आज तो तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीसा मोतेसँगै माधव दुलालको नमस्कार।
1: फैसला कार्यान्वयन नहुँदा विधिको शासनमै चुनौती, 1,25,000 वर्ष कैद र 31 अर्ब जरिवाना असुल गर्न बाँकी, सरकारसँग सहयोगको माग, न्यायको धरातलमा धराप थाप्ने दुष्प्रयास नगर्न कायम मुकायम प्रधान न्यायाधीश मल्लको चेतावनी,
0: राष्ट्रपाका सांसदहरू प्रशिक्षणमा, संसदको बजेट अधिवेशन बारे ब्रिफिङ, भोलि सभापति लामिछानेले प्रशिक्षण दिने, प्रधानमन्त्री बालेन नजाने, शक्ति र संख्याको दम्म नदेखाउन कांग्रेस सभापति थापाको सरकारलाई चेतावनी,
1: मनलाग्दी मूल्य तोक्ने व्यापारीमाथि कडा कारवाही हुने, विराटनगरको रानी नाका पार गर्न अब परिचय पत्र अनिवार्य, तस्करी र शंकास्पद आवागमन रोक्न प्रशासनको नयाँ नियम, मनसुनजन्य विपदका लागि नेपाल प्रहरी हाई अलर्टमा, उद्धार टोली र राहत सामग्री देशभर तैनात,
0: पश्चिम बंगालमा पहिलो पटक भाजपाको सरकार, शुभेन्दु अधिकारीले लिए शपथ, महासागरहरूको सतही तापक्रम हालसम्मकै उच्च, विश्वभर खडेरीको जोखिम,
1: र एक खेल अगावै एक दिवसीय अभ्यास श्रृंखला, नेपाल एले जित्यो स्कटल्याण्ड 9 रनले पराजित, कोसी प्राइड लीगको ट्रफी सार्वजनिक।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: मेघौली सेराईमा लक्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। फैसला कार्यान्वयनको फितलो अवस्था सम्बन्धी खबरबाट देशभरका अदालतहरूबाट भएका फैसला कार्यान्वयन फितलो देखिएको छ। देशभरका अदालतबाट भएका फैसला बमोजिम करिब 1,25,000 वर्षभन्दा बढी कैद भुक्तान र 31 अर्ब रूपियाँ भन्दा बढी जरिवाना असुल गर्न बाँकी रहेको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले फैसला कार्यान्वयनको यो फितलो अवस्थाले कानूनको शासनमाथि नै गम्भीर प्रश्न खड़ा गरेको बताउनु भएको छ। 74 औं कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्य रजिस्ट्रार पौडेलले यो ठूलो परिमाणको बक्यौताले न्याय सम्पादनको प्रभावकारितामा धक्का पुर्याएको उल्लेख गर्नुभएको छ। फैसला कागजातमा मात्र सीमित हुँदा पीड़ितले न्यायको अनुभूति गर्न नसकेको भन्दै उहाँले फैसला कार्यान्वयनका लागि सरकार र सुरक्षा निकायको सक्रिय सहयोगको अपेक्षा गर्नुभएको छ। देशमा भएको आर्थिक र भौतिक विकाससँगै अदालतमा मुद्दाको संख्या र प्रकृतिमा समेत विविधता आएकाले कार्यचाप निकै बढ़ेको उहाँको भनाइ छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्ने बताउनु भएको छ। 74 औं कानून दिवसका अवसरमा सर्वोच्च अदालतमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले कानूनले निर्दोषलाई भरोसा र सहारा दिनुपर्ने धारणा राख्नुभयो। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालनामा तलमाथि भए त्यसको प्रतिकूल प्रभावले समाज भयभीत हुने भन्दै उहाँले सुशासन र समृद्धिका लागि विधि र थिति औजार तथा उपचार दुवै भएको उल्लेख गर्नुभयो। संविधानको मर्म अनुरूप नयाँ कानूनको निर्माण र पुराना कानूनमा समसामयिक सुधार आवश्यक रहेको उहाँको भनाइ थियो। राष्ट्रपति पौडेलले आधुनिक प्रविधिको प्रयोग गरी आम नागरिकको न्यायमा सहज पहुँच पुर्याउन र मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्न न्यायपालिकालाई आग्रह समेत गर्नुभयो। न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदी न्यायपालिका प्रति जनआस्था अभिवृद्धि गर्नु आजको आवश्यकता रहेकोमा उहाँले जोड़ दिनु भएको छ।
2: सोही कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संविधानवाद र संवैधानिक नैतिकता भन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भएको छ। न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक सर्वोच्चताका विषयमा गम्भीर प्रश्नहरू उहाँले उठाउनु भएको हो। कानूनी राज्यको नाममा असमान प्रयोगको जग बसाल्ने प्रयास भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। अख्तियारी र विधिको प्रयोगको बहानामा न्यायपालिकालाई आज्ञाकारी बनाउन खोजिएको त छैन भन्ने प्रश्न उठेको उहाँको भनाइ छ। उहाँले शक्तिको उन्मादमा गरिने संवैधानिक उल्लंघनप्रति कट्टाक्ष गर्दै बाघको उदाहरण दिएर चेतावनी समेत दिनुभएको छ। न्यायलाई आफ्नै स्वार्थको संरक्षण गर्ने मुखुण्डो बनाउन खोजिएको भन्दै उहाँले संविधान उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म वफादार कार्यान्वयन सम्भव नरहेको स्पष्ट पार्नुभयो। साथै न्यायपालिकामा गरिने सुधार कुनै एक निकायको मात्र नभई राज्यका समस्त अंगहरूको साझा दायित्व भएको भन्दै उहाँले न्यायाधीश कानून व्यवसायी र सरकारवाला निकायको सकारात्मक सहयोगको अपेक्षा गर्नु भएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ। सरकारको नेतृत्व गर्न अघि पनि प्रशिक्षण दिएको रासपाले सरकारमा सहभागी भएपछि पनि दुई दिने प्रशिक्षण शुरू गरेको हो। स्टाफ कलेज जावलाखेलमा रासपा सांसदहरूको प्रशिक्षण चलिरहेको छ। पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमबारे रासपाको प्रशिक्षण चलिरहेको हो। रासपाको प्रशिक्षणमा सामाजिक सञ्जालमा पार्टीको विषयमा विभिन्न टीका टिप्पणी गरेपछि आशिका तामाङलाई स्पष्टीकरण सोध्ने तयारी समेत भइरहेको छ। वैशाख 28 गतेदेखि शुरू हुने बजेट अधिवेशनको तयारी स्वरूप आफ्ना सांसदहरूलाई रासपाले प्रशिक्षण दिएको जनाएको छ। प्रशिक्षणमा प्रधानमन्त्री एवं रासपा संसदीय दलका नेता बालेन्द्र साह बालेन नजाने हुनुभएको छ। भोलि सभापति रवि लामिछानेले प्रशिक्षण दिनुहुने रासपाका सांसद बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
4: अब सदन चल्दैछ, 28 गतेबाट सदन चल्ने भइसकेपछि हाम्रो अब केही सांसदहरू दोहोऱ्याएर आउनु भएको छ, धेरै सांसदहरू नयाँ हुनुहुन्छ। अस्ति हामीले अलिकति केही सुरुवात त गऱ्यौँ, केही अभ्यास त गऱ्यौँ, तर यो अलिकति बजेट अधिवेशन पनि भएको र अब अहिले धेरै हाम्रो विधेयकहरू पनि प्रस्तुत हुने क्रममा भएको हुनाले अब हामीले कसरी काम गर्ने, वर्कलोड पनि एकदम हेभी छ, यसलाई लाइट कसरी बनाउन सकिन्छ भन्ने विषयहरूमा बढी केन्द्रित थियो हाम्रो प्रशिक्षण चाहिँ। प्रधानमन्त्री त आउनुहुन्न, सभापतिज्यू आउने कुरा छ, भोलि आउनुहुन्छ होला, आज आउनु भएको छैन। आज हाम्रो चाहिँ अब सचेतक हुनु, मुख्य सचेतक हुनुभयो, सचेतक हुनुभयो। यो प्रशिक्षण विभागले आयोजना गरेको हुनाले प्रशिक्षण विभागको साथीहरू धेरै हुनुहुन्थ्यो।
2: नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकारले शक्ति र संख्याको दम्भमा लोकतन्त्रलाई नियन्त्रण गर्न खोजे कंग्रेस प्रतिवादमा उत्रने चेतावनी दिनुभएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै थापाले लोकतन्त्रलाई लहर तन्त्र बनाउन खोजिए कंग्रेस सतीसाल झै उभिने बताउनु भएको हो। पार्टीभित्रको अनुशासनका विषयमा झनै कड़ा रूपमा प्रस्तुत हुनुभएका सभापति थापाले चुनावमा रूख चिन्ह बाहेक अन्यत्र मतदान गर्ने नेताहरूलाई कार्यवाही गर्ने घोषणा गर्नुभएको छ। उम्मेद्वार मन नपरेको वाहनामा अन्तै भोट हाल्ने छुट क्रियाशील सदस्यलाई नभएको उहाँको भनाइ छ। गत फागुनको निर्वाचनमा उम्मेद्वारलाई असहयोग गर्ने नेताहरूलाई केही समयका लागि जिम्मेवारी मुक्त गरिने उहाँले प्रश्न पार्नु भएको छ। राजनैतिक समीकरणका सन्दर्भमा बोल्दै सभापति थापाले प्रदेश सरकारहरूमा एमालेसँगको सहकार्य तत्काल नछुट्ने पनि बताउनु भएको छ। पूर्व सभापति शेरबहादुर देउवाको योगदानको अवमूल्य

0: जारी गर्दै सबै सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर केन्द्रीय कार्यालयको नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको छ। वडा सभापति मार्फत हुने यो डिजिटल प्रक्रियाले महाधिवेशनलाई पारदर्शी बनाउने दावी पार्टीले गरे पनि आन्तरिक विवाद भने चुलिएको छ। पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोडा समूहले सभापति गगन थापा नेतृत्वको कार्य समितिले अघि बढाएको यो प्रक्रियालाई स्वीकार नगर्ने भन्दै अध्यावधि कार्य बहिष्कार गरेका छन्। सदस्यताको विषयलाई लिएर कांग्रेस भित्रको विवाद अझै साम्य हुन सकेको छैन।
1: यता नेकपा एमाले संसदीय दलले 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले आगामी बजेट अधिवेशनलाई प्रभावकारी बनाउन र दलको सांगठनिक संरचनालाई पूर्णता दिन यो बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित बोर्डमा दलका पदाधिकारी र विभिन्न संसदीय समितिका संयोजकहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा आपत्ति प्रकट गर्दै संसदलाई उपेक्षा गरेर अध्यादेश मार्फत शासन चलाउन खोजेको आरोप लगाएको छ। बैठकमा सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले चलाएको डोजर आतंक र त्यसबाट सृजित मानव अधिकार उल्लंघनको विषयमा समेत गम्भीर छलफल भएको छ। राज्यले नागरिकको आत्मसम्मानमा चोट पुर्याएको र कतिपयलाई आत्महत्याको बाटो रोज्न बाध्य पारेको भन्दै एमाले यस मुद्दालाई आगामी वैशाख 28 गतेदेखि शुरू हुने बजेट अधिवेशनमा प्राथमिकताका साथ उठाउने निर्णय गरेको छ। महरले आगामी सदन सुचारू हुने वा नहुने भन्ने कुरा सरकारको व्यवहारमा निर्भर रहने चेतावनी दिनुभएको छ।
0: काठमाडौँको माइती घरमा भने आज सुकुम्बासीका पक्षमा सरको नाराबाजी भएको छ। श्रम संस्कृति पार्टीले यो देश गरीबको पनि हो भन्दै सरकारको डोजर आतंक र सीमा सुरक्षामा देखिएको लाचारी विरूद्ध खबरदारी गरेको छ। प्रदर्शनका क्रममा नेता छोटे पठानले सरकारले आफ्नै नागरिकको घर भत्काउन बहादुरी देखाएको तर कालापानी र लिपोलेकमा विदेशीले बाटो बनाउँदा मुखदर्शक बनेको भन्दै आक्रोश पोख्नुभयो। उहाँले स्थानीय सरकार र केन्द्र सरकार दुवै सुकुम्बासी व्यवस्थापनमा अन्यलमा रहेको र गरीबलाई उठीवास लगाउन मात्र उद्धत रहेको आरोप लगाउनुभयो। पछिल्लो समय सुकुम्बासी बस्ती हटाउने सरकारको कदम र सीमा सुरक्षाको विषयलाई लिएर श्रम संस्कृति पार्टीले आफ्नो विरोधलाई थप सशक्त बनाउने चेतावनी समेत दिएको छ।
1: बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले आगामी सोमबारदेखि जेठ 3 गतेसम्म देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आम नागरिकको दैनिक जीवनसँग जोडिएको महँगी र मूल्यवृद्धिको समस्या समाधान गर्न यो सप्ताह शुरू गर्न लागि हो। यस अभियान अन्तर्गत 77 रोटे जिल्ला प्रशासन कार्यालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई विशेष निर्देशन दिइसकिएको छ। अब प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रका पसलहरूमा अनिवार्य मूल्य सूची राख्न लगाउनुपर्नेछ र सोको नियमित अनुगमन गर्नुपर्नेछ। यदि कसैले मूल्य सूची नराखेको वा वास्तविक मूल्यभन्दा बढी लिएको पाइएमा तत्काल कडा कानूनी कार्यवाही गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र व्यापारीलाई जवाफदेही बनाउन शुरू गरिएको यस अभियानमा सहयोग गर्न सरकार नागरिक समाज र संचारकर्मीलाई समेत आह्वान गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

मा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वाशिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इन्सपायर ग्रेटनेस।

0: वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली रेडियो नेटवर्कमा अब बाँकी खबर। दाङको राजापुर गाउँपालिकामा वनको दाउरा संकलन गर्ने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको हत्या भएको छ। राजपुर गाउँपालिका वडा नम्बर 4 मोतीपुरमा रहेको राम जानकी सामुदायिक वनमा आज दिउँसो दाउरा संकलनका क्रममा स्थानीय बीच विवाद भएको हो। विवादका क्रममा सोही गाउँपालिकाका इच्छा कुमार रैदासले धारिलो हतियार प्रहार गर्दा 56 वर्षीय भोला यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। हत्यापछि फरार रहेका आरोपित रैदासको खोजीका लागि प्रहरीले विशेष टोली परिचालन गरेको छ।
4: आगामी मनसून जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभरको उद्धार र प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखेको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गरी विपद व्यवस्थापनका लागि प्रहरी टोली तम तयार रहेको जानकारी दिनुभएको छ। विपदबाट हुन सक्ने मानवीय र भौतिक क्षति कम गर्न पहिरो जान सक्ने सम्भावित क्षेत्रको पहिचान गरिसकिएको र राष्ट्रिय राजमार्गहरू अवरुद्ध हुन नदिन विशेष सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। प्रवक्ता काफ्लेका अनुसार सबै प्रदेशमा उद्धार तथा राहत सामग्री पुगिसकेको छ भने तल्ला युनिटसम्मै पूर्व अभ्यास र आवश्यक सामग्रीको व्यवस्थापन भइसकेको छ। प्रहरीले नागरिकलाई सम्भावित जोखिमबारे सुसूचित गराउँदै ढुक्क हुन आग्रह गरेको छ।
3: भारतको जोगबनी हुँदै विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि अबदेखि अनिवार्य रूपमा परिचय पत्र देखाउनु पर्ने व्यवस्था लागू गरिएको छ। सीमा क्षेत्रमा बढ्दो तस्करी, अवैध गतिविधि र शंकास्पद व्यक्तिको आवागमनलाई नियन्त्रण गर्न मोरङ प्रशासनले सुरक्षा सक्रियता बढाएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले आज सीमा क्षेत्रको स्थलगत अनुगमन गरी नयाँ व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। अबदेखि सीमा नाका पार गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात जस्तै नागरिकता, आधार कार्ड वा अन्य सरकारी परिचय पत्र सुरक्षाकर्मीलाई देखाउनु पर्नेछ। प्रशासनको यो निर्णयसँगै सीमा क्षेत्रमा सुरक्षा निकायले माइकिङ गर्दै सर्वसाधारणलाई नयाँ नियमबारे जानकारी गराइरहेका छन्।
4: एम्बुलेन्स सेवालाई मर्यादित र पारदर्शी बनाउन चितवन जिल्लामा सञ्चालित सबै एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले जीपीएस जडान नगर्ने एम्बुलेन्सलाई जिल्लाभर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै एम्बुलेन्सलाई 7 दिनभित्र स्वास्थ्य कार्यालयमा अनिवार्य विवरण दर्ता गर्न निर्देशन दिएको छ। दर्ता भएका एम्बुलेन्सले 15 दिनभित्र अनिवार्य रूपमा जीपीएस प्रणाली जडान गरी त्यसको जानकारी बुझाउनु पर्नेछ। सेवा सञ्चालनमा देखिएका विकृति र बिरामीसँग मनलाग्दी भाडा असुल्ने प्रवृत्ति रोक्न यस्तो कदम चालिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

0: चल्ती वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ। सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको।
2: अब बाँकी खबर। नेपालको कुल ऊर्जा जडित क्षमता 4296 मेगावाट पुगेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका आयोजनाहरूबाट उत्पादित बिजुलीका आधारमा यो नयाँ क्षमता कायम भएको हो। चालू आर्थिक वर्षको अन्त्यसम्म विद्युत उत्पादन 4500 मेगावाट पुग्ने मन्त्रालयको प्रक्षेपण छ। हाल विद्युत प्रणालीमा सुधार आएसँगै 99% नेपाली जनतामा बिजुलीको पहुँच पुगेको छ भने प्रति व्यक्ति विद्युत खपत वार्षिक 450 किलोवाट घण्टा पुगेको छ। सरकार र विद्युत प्राधिकरणको विशेष अभियानका कारण विद्युत चुहाट घटेर 12.5% सीमित भएको छ। प्राविधिक चुहाट कम गर्न सब स्टेशनको क्षमता विस्तार र प्रसारण लाइनको स्तरोन्नतिलाई तीव्रता दिएको प्राधिकरणले जनाएको छ। हाल देशभर 66 केबी भन्दा माथिका करिब 7300 किलोमिटर प्रसारण लाइन निर्माण भइसकेका छन्।
3: अब विदेशका खबर। छिमेकी मुलुक भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी भाजपाले ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक सरकार बनाएको छ। नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन्। राज्यपाल आरएन रविले अधिकारीलाई शपथ गराएका हुन्। 15 वर्ष लामो ममता बनर्जीको तृणमूल कंग्रेसको सत्तालाई पाखा लगाउँदै भाजपाले 294 मध्ये 207 सीट जितेर 2/3 बहुमतका साथ सरकार बनाएको हो। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। अधिकारीसँगै अन्य 5 जना मन्त्रीहरूले पनि शपथ लिएका छन्।
2: युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम हालसम्मकै उच्च स्तरमा पुगेको भन्दै गम्भीर चेतावनी दिएको छ। वैज्ञानिकहरूका अनुसार मे महिनामा समुद्री तापक्रमले विगतका सबै ऐतिहासिक रेकर्डहरू तोड्ने सम्भावना बलियो देखिएको छ। विशेष गरी प्रशान्त महासागर क्षेत्रमा एलनिनो अवस्था विकसित हुँदै गएकाले विश्वभर खडेरी, अत्याधिक वर्षा र चरम मौसमी घटना बन्न सक्ने विश्व मौसम संगठनले जनाएको छ। मानव गतिविधिबाट उत्सर्जित हरित गृह ग्यास र एलनिनोको संयुक्त प्रभावका कारण सन् 2027 पृथ्वीको तापक्रमले नयाँ उचाइ लिने अनुमान गरिएको छ। जलवायु विज्ञहरूले जीवाश्म इन्धनको प्रयोग घटाउन ढिलाइ गरे पृथ्वीको जलवायु प्रणालीमा अपूरणीय क्षति पुग्ने चेतावनी दिएका छन्।
3: अब खेलकुद। नेपाल एले स्कटल्याण्ड र अमेरिका सम्मिलित एक दिवसीय अभ्यासको श्रृंखला जितेको छ। आज मुल्पानी स्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डलाई डीएलएस प्रणालीका आधारमा 9 रनले पराजित गर्दै नेपालले एक खेल अगावै श्रृंखला आफ्नो पक्षमा पारेको हो। श्रृंखलाका 4 मध्ये 3 खेल जित्दै घरेलु टोली नेपाल एले यो सफलता हात पारेको हो। आजको खेलमा स्कटल्याण्डले प्रस्तुत गरेको 303 रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि अम्पायरले डीएलएस विधि अनुसार नेपाललाई विजय घोषित गरेका हुन्। आगामी सोमबारदेखि शुरू हुने क्रिकेट विश्वकप लीग टूको तयारी स्वरूप यो अभ्यास श्रृंखला आयोजना गरिएको हो। नेपाल एले अब श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
2: सुनसरीको भोक्रा नर्सिंह गाउँपालिकामा कोशी प्राइड लीग सिजन 3 को आकर्षक ट्रफी अनावरण गरिएको छ। नेपालको उदयमान घरेलु क्रिकेट लीगका रूपमा परिचित यस प्रतियोगिताको आगामी जेठ 9 गतेदेखि शुरू हुने तयारी स्वरूप आज ट्रफी सार्वजनिक गरिएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: फैसला कार्यान्वयन नहुँदा विधिको शासनमै चुनौती। 1,25,000 वर्ष कैद र 31 अर्ब जरिवाना असुल गर्न बाँकी। सरकारसँग सहयोगको माग। न्यायको धरातलमा धराप थाप्ने दुष्प्रयास नगर्न कायम मुकायम प्रधान न्यायाधीश मल्लको चेतावनी।
2: राज्यसभाका सांसदहरू प्रशिक्षणमा। संसदको बजेट अधिवेशन बारे ब्रिफिङ भोलि सभापति लामिछानेले प्रशिक्षण दिने। प्रधानमन्त्री बालेन नजाने। शक्ति र संख्याको दम्ब नदेखाउन काँग्रेस सभापति गगन थापाको सरकारलाई चेतावनी। बढाउने
3: मनलाग्दी मूल्य तोक्ने व्यापारीमाथि कडा कारवाही हुने विराटनगरको रानी नाका पार गर्न अब परिचय पत्र अनिवार्य तस्करी र शंकास्पद आवागमन रोक्न प्रशासनको नयाँ नियम मनसुनजन्य विपदका लागि नेपाल प्रहरी हाई अलर्टमा उद्धार टोली र राहत सामग्री देशभर तैनात
2: पश्चिम बंगालमा पहिलो पटक भाजपाको सरकार शुभेन्दु अधिकारीले लिए शपथ महासागरको सतही तापमा हालसम्मकै उच्च विश्वभर खडेरीको जोखिम
3: र एक खेल अगावै एक दिवसीय अभ्यास श्रृंखला नेपाल एले जित्यो स्कटल्याण्ड 9 रनले पराजित कोशी प्राइड लीगको ट्रफी सार्वजनिक हौस्तेसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं बिदा दिनुहोस् नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्य को लागि जीवन बीमा गरौं। जीवन बीमा का लागि राष्ट्रिय जीवन बीमा कंपनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी। नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: समयको ख्याल राखौं। 7 बज्यो। नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो साँझ पख।
1: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एंटीना मा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा, साथ मा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुने छन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सरकार बदलिएको छ, तर के हाम्रो सोच चिन्तन र कार्यशैली बदलिएको छ? के नीति कानून र संरचनाहरू बदलिएका छन्?
3: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
2: हरेक आइतबार राति 8 बजे एपी1 टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
3: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो साझ पख।

0: सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आईएमई गरौं। आईएमई गरौं।
3: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
4: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र, होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। परम्परा तोड्ने बालेनको एक्सनले न्यायिक क्षेत्रमा तरंग, राजीनामाको दबाव, महाअभियोगको डरले न्यायालय भयभीत्र त्रसित। प्रस्तावित प्रधान न्यायाधीश विरूद्धको उजुरी जेठ 5 गते खोलिने, अस्वीकृत गर्न दुई तिहाई चाहिने।
1: त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ।
2: डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्।
3: संवेदनशील कुराहरू आएनन् र समितिले पास गर्यो भने अब नियुक्तिका लागि हामीले पठाइदिने कुरो हुन्छ।
4: बहुमत त अल्प पनि जेट गर्नका लागि दुई तिहाई चाहिन्छ, पास गरेर त पास भइगयो नि।
0: बजेटमा सुझाव लिन प्रधानमन्त्री कार्यालयमा डिजिटल सुझाव संकलन। राजसभाका सांसदहरू प्रशिक्षणमा, भोलि सभापति रवि लामिछानेले प्रशिक्षण दिने। प्रधानमन्त्री बालेन नजाने, शक्ति र संख्याको दम्ब नदेखाउन कांग्रेस सभापति गगन थापाको सरकारलाई चेतावनी। नेकपा सुदूरपश्चिमको इन्चार्जमा भानुभक्त जोशी छैन, भीम रावलको असन्तुष्टिपछि जिम्मेवारी हेरफेर। स्वास्थ्य मन्त्री मेहताको राजीनामा माग्दै जनकपुर धाममा स्वास्थ्य कर्मीको प्रदर्शन, दरबन्दीमा विभेद गरेको आरोप। साथमा प्रमुख खबर संक्षेप अनलाइनमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सिफारिश भएसँगै न्यायिक क्षेत्रमा तरंग आएको छ। संवैधानिक परिषदले न्यायपालिकाको स्थापित परम्परा तोड्दै वरिष्ठतम न्यायाधीशलाई पछ्याएर चौथो वैधताका डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि न्यायिक क्षेत्रमा तरंग पैदा भएको हो। राणा शासन यता पहिलो पटक यस्तो निर्णय भएपछि कानूनी, संवैधानिक तथा राजनैतिक वृत्तमा तीव्र बहस शुरू भएको छ। कानून दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नै सरकारको कामप्रति असन्तुष्टि जनाउनु भएको छ। स्थापित परम्परा र बहुमती अभ्यासलाई विधि विपरीत आफू अनुकूल व्याख्या गर्ने सरकारी कार्यशैलीप्रति राष्ट्रपति पौडेलले असन्तुष्टि व्यक्त गर्नुभएको हो। राष्ट्रपति पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा तथा सहारा हुनुपर्ने बताउनुभयो।
3: कानून दोषीका लागि भय र निर्दोषीका लागि निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्दछ। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ।
2: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले पनि परिषदको सिफारिशलाई लिएर असन्तुष्टि जनाउनु भएको छ। विधि र परम्पराको हत्या गर्ने कामले निरङ्कुशताको झझल्को दिएको बताउनु भएको छ।
4: विधि र वैधानिक परम्पराको हत्या गरेर गर्ने साथ प्रेरित कार्यहरूले निरङ्कुशताको झझल्को पनि दिन्छ। औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य स्वेच्छाचारिता शासनको शासकको लागि स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेको लागि सही हुँदैन। यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्नुपर्ने कुरा हो विधिको शासन विरूद्ध षड्यन्त्र गर्ने विरूद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्दछ।
2: अध्यादेश मार्फत शासन सञ्चालन गर्दै आएको आरोप खेपिरहेको सरकारले न्यायपालिकामाथि समेत दबाव बढाएको देखिएको छ। न्यायालयलाई डर र प्रभावमा पारिएको आरोप बालेन सरकारमाथि लागेको छ। नेपाल बार एसोसिएसनले मुलुकलाई मुठभेडतर्फ नधकल्न सरकारलाई चेतावनी नै दिएको छ। नेपाल बारको दावीलाई आधार मान्ने हो भने अहिले न्यायिक क्षेत्र नै भयभीत र त्रसित बनेको अवस्था छ। पूर्व प्रधान न्यायाधीश तथा पूर्व न्यायाधीश सहित कानून सायरले शक्ति पृथकीकरणको सिद्धान्तमाथि हस्तक्षेप भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। झन्नै दुई तिहाई बहुमतमा रहेको बालेन सरकारले महाअभियोगको डण्डा देखाएर न्यायिक क्षेत्रमाथि दबाव सृजना गरिरहेको कायम मुकायम प्रधान न्यायाधीश मल्लको अभिव्यक्तिले पनि संकेत गरेको छ।
4: डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाअभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। संविधानको कार्यान्वयनको लागि उपयुक्त वातावरण बनाउनुको विकल्प पनि छैन, तर कतै अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौम सत्तामा यसका आधारहरू र प्रत्याभूतिहरू शिथिल र अकर्मणीय बनाएर आज्ञाकारी न्यायपालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भएको छैन भन्ने प्रश्न अहिले उठिरहेको छ।
2: प्रधान न्यायाधीशमा वरिष्ठतम न्यायाधीश मल्लको चर्चा थियो। वरिष्ठतमलाई नै प्रधान न्यायाधीशमा सिफारिस गर्ने परम्परा थियो, तर चौथो वरिताका डाक्टर शर्मालाई सिफारिस गरेपछि वरिष्ठतम न्यायाधीश सपनाको प्रधान न्यायाधीश बन्ने सपना चकनाचुर भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संविधान विपरीत क्रान्ति र परिवर्तन गर्न खोजेको टिप्पणी उहाँले गर्नुभएको छ। आज एउटालाई खाने बाघले भोलि अर्कोलाई नखाला भन्न नसकिने कायम मुकायम प्रधान न्यायाधीश मल्लले बताउनुभयो।
4: एउटालाई खाने बाघले अर्कोलाई नखाला भनेर भन्न सकिन्न। संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने क्रान्ति वा परिवर्तन हुन सक्दैन। संविधानको विरूप पारेर संविधानको सरकारवाला सञ्चालकहरूको रूप सिँगार्न सकिँदैन। संविधानको उल्लङ्घन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको वफादार कार्यान्वयन पनि हुन सक्दैन। संरचना भत्काएर परिवर्तन रोज्ने बहाना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको ढित्त मर्ला, तर विधि र विधि सङ्गतको अपेक्षा राख्नेहरूको स्वप्न भङ्ग हुने तय छ।
2: संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई जारी गर्न बाध्य पारेको भन्दै आलोचना खेपिरहेको सरकारले विभिन्न तहका न्यायिक निकायका पदाधिकारीमाथि राजीनामाको दबाव बढाएपछि न्यायिक क्षेत्र त्रसित र भयभीत बनेको तथ्यलाई कानून व्यवसायीहरूले गम्भीर रूपमा उठाएका छन्। संसदीय सुनवाई समितिले भने संवैधानिक परिषदले सिफारिश गरेका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्मा विरूद्ध उजुरी आह्वान गरेको छ। जेठ 4 गतेसम्म उजुरी लिने र भोलिपल्ट नै समितिका सदस्यलाई दिने सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
5: प्रस्तावित प्रधान न्यायाधीशको विरुद्धमा उजुरी आह्वान गरेको छ, जसको 10 दिन म्याद छ। यो चाहिँ जेठको 4 गतेसम्म हुलाकबाट विद्युतीय माध्यमबाट अथवा प्रत्यक्ष आएर सिंहदरबारमा दिन सकिने, सुनवाई समितिको सचिवालयमा दिन सकिने, अथवा 77 जिल्लामध्ये जिल्ला प्रशासन कार्यालयहरूमा लगेर छोडिदिने कलेक्सन पोइन्टको रूपमा, र जिल्ला प्रशासन कार्यालयले फेरि यहाँ संसदीय सुनवाई सचिवालयमा पठाउन सक्ने त्यो व्यवस्था गरेका छौँ। त्यो पछाडि हामी आइसके पछाडि 5 गते बैठक बस्ने निर्णय गरेका छौँ। 5 गते हामी सबै उजुरीहरू खोल्ने काम गर्छौँ र समितिका सदस्यहरूलाई अध्ययनका लागि पठाउने काम गर्छौँ।
2: 15 सदस्यीय समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बहुमत छ। सभापति बोध नारायण श्रेष्ठ सहित रासोपाका 8 सदस्य छन् भने नेपाली काँग्रेसका 3 तथा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका 2-2 सदस्य रहेका छन्। नेपालको संविधान, न्यायपालिका, व्यवस्थापिका तथा कार्यपालिका बीचको शक्ति पृथकीकरणको सिद्धान्त विपरीत क्षेत्राधिकार अतिक्रमण गरी न्यायपालिकालाई नियोजित, निर्देशित तथा नियन्त्रित गर्ने प्रयास भएको आरोप प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्मा माथि लागेको छ। संसदीय सुनवाई समितिले सुनवाई चाँडै सक्ने तयारी गरेको छ, तर गम्भीर प्रकृतिका उजुरी परेमा केही समय लाग्न सक्ने सभापति श्रेष्ठले बताउनु भएको छ।
5: संवेदनशील उजुरहरू छ भने हामीले फर्दर अरू छानबिन गर्नुपर्ने हुन सक्छ, त्यसको लागि लामो टाइम पनि लाग्न सक्ने हुन सक्छ। र अब संवेदनशील केस आयो, कुनै उजुर गरेको कुरा प्रमाणित हुने अवस्थामा भयो भने अर्को विकल्पहरू गर्नुपर्ने हुन सक्छ हामीले फेरि, अन्यथा चाहिँ अब त्यस्ता खालका संवेदनशील कुराहरू आएनन् र समितिले पास गर्यो भने अब नियुक्तिका लागि हामीले पठाइदिने कुरो हुन्छ।
2: संसदीय समितिमा बहुमत सदस्यले सहमत जनाएमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको नाम अनुमोदन हुनेछ। अस्वीकृत गर्न 2/3 आवश्यक पर्छ, जुन संख्या काँग्रेस, एमाले र नेकपासँग छैन। सभापति समेत गरेर रासोपाकै बहुमत छ। यसअघि प्रधान न्यायाधीशमा सिफारिस दीपक जोशीको नाम अस्वीकृत गरेको थियो, तर अहिले त्यो अवस्था देखिँदैन। सुनवाई समितिका सदस्य आनन्द प्रसाद ढुङ्गानाले अनुमोदन गर्न बहुमत चाहिने तर अस्वीकृत गर्न 2/3 आवश्यक हुने व्यवस्था रहेको जानकारी दिनुभएको छ।
6: होइन, अनुमोदन गर्न चौकोसाने गरेर के हो भने नि, अब त्यो तपाईँको चाहिने गरेर करिब करिब सबसम्मै भइहाल्छ। अनुमोदन सबैले हुन्छ भने त भइगयो नि, सिधै हुने कुरा। अनुमोदन नगरे या त रिजेक्ट गर्नुपर्छ या त

0: प्रकार नम्बर पास भइहाल्छ नि।
1: संसदीय सुनाई समितिले प्रक्रिया सुरु गरेको छ। नियुक्तिका लागि अनुमोदन गर्न बाँकी छ। अहिले भएको सिफारिस मात्रै हो, तर सिफारिसमै परम्परा तोडिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ, जसले बालेन सरकार न्यायपालिकालाई कब्जामा लिने दाउमा लागेको टिप्पणी समेत भएका छन्। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप। साथमा खबर सहयात्री समीक्षा मोते।
2: सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल संचालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकतालाई समेट्न यो डिजिटल प्लेटफर्मको शुरूआत गरेको हो। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहेका नेपाली नागरिक र विज्ञ हरूले बजेट निर्माणका प्राथमिकताका बारेमा आफ्ना राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। सरकारले आगामी सोमबारदेखि जेठ एक गतेसम्म देशभरका संघ प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन गर्ने भएको छ। सरकारी निकाय तथा शैक्षिक संस्थाहरूमा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न यो अभियान शुरू गर्न लागि हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान 8:30 बजे वीर अस्पतालबाट यसको शुभारम्भ गरिनेछ। साथै बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले सोमबारदेखि नै जेठ 3 गतेसम्म देशभर मूल्य पारदर्शिता सप्ताह आयोजना गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ। सरकारको नेतृत्व गर्नु अघि पनि प्रशिक्षण दिएको राष्ट्रपाले सरकारमा सहभागी भएपछि पनि 2 दिने प्रशिक्षण शुरू गरेको हो। वैशाख 28 गतेदेखि शुरू हुने बजेट अधिवेशनको तयारी स्वरूप आफ्ना सांसदहरूलाई राष्ट्रपाले प्रशिक्षण दिएको हो। प्रशिक्षणमा प्रधानमन्त्री एवं राष्ट्रपा संसदीय दलका नेता बालेन्द्र शाह बालेन भने नजानु हुने भएको छ। भोलि सभापति रवि लामिछानेले प्रशिक्षण दिनुहुने राष्ट्रपाका सांसद बोधनारायण श्रेष्ठले जानकारी दिनुभएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारले शक्ति र संख्याको दम्भमा लोकतन्त्रलाई नियन्त्रण गर्न खोजी कंग्रेस प्रतिवादमा उत्रने चेतावनी दिनुभएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्रलाई लहरतन्त्र बनाउन खोजिए कंग्रेस सतीशाल झै उभिने बताउनु भएको हो। राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने उहाँको भनाइ छ। नेकपा एमाले संसदीय दलले 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले आगामी बजेट अधिवेशनलाई प्रभावकारी बनाउन र दलको सांगठनिक संरचनालाई पूर्णता दिन यो बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित बोर्डमा दलका पदाधिकारी र विभिन्न संसदीय समितिका संयोजकहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा आपत्ति प्रकट गर्दै संसदलाई उपेक्षा गरेर अध्यादेश मार्फत शासन चलाउन खोजेको आरोप लगाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले सुदूरपश्चिम प्रदेशको इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। इन्चार्जको जिम्मेवारी पाएका भीम रावलले उक्त पद स्वीकार नगरेपछि भानुभक्त जोशीलाई नयाँ इन्चार्ज तोकिएको छ। यस्तै यसअघि सह इन्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिएको छ भने खगराज भट्टलाई सह इन्चार्जको जिम्मेवारी तोकिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुर धाममा स्वास्थ्य कर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। सरकारले हालै आह्वान गरेको स्वास्थ्य क्षेत्रको दरबन्दीमा हेल्थ असिस्टेन्ट, ल्याब र रेडियोलोजी जस्ता पदहरूलाई शून्य बनाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्। जनकपुर धामका विभिन्न चोकमा विरोध र्याली निकाल्दै स्वास्थ्य कर्मीहरूले मन्त्री मेहताले मेडिकल माफियाको चाकरी गरेको आरोप लगाएका छन्। 2 दिनभित्र दरबन्दी नसच्याए सोमबार काठमाडौँमा विशाल प्रदर्शन गर्ने उनीहरूले चेतावनी दिएका छन्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा आज बेलुका वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण लुम्बिनी बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। मौसमविदहरूले सतर्क

सतर्कता अपनाउन आग्रह गरेका छन्। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएको सैनिक कारवाहीमा 50 जना जिहादी लडाकू मारिएका छन्। नाइजेरियाको योबे राज्यस्थित बुनिगारी शहरमा रहेको सैनिक मुख्यालय र सुरक्षा जाँच स्थलमा इस्लामिक स्टेटका विद्रोहीहरूले गरेको आक्रमणलाई सेनाले विफल पारेको हो। ठूलो संख्यामा आएका आतंककारीहरूमाथि गरिएको जवाफी कारवाहीमा 50 जनाको मृत्यु भएको सैन्य अधिकारीहरूले बताएका छन्। र नेपालले स्कटल्याण्ड र अमेरिका सम्मिलित एक दिवसीय अभ्यासको श्रृंखला जितेको छ। आज मुलपानी स्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डलाई डीएलएस प्रणालीका आधारमा 9 रनले पराजित गर्दै नेपालले एक खेल अगावै श्रृंखला आफ्नो पक्षमा पारेको हो। श्रृंखलाका 4 मध्ये 3 खेल जित्दै घरेलु टोली नेपाल एले यो सफलता हात पारेको हो। नेपाल एले अब श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।

अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।

रेफ्रिजरेटर मा फ्री इन्डक्सन, फ्रन्ट लोड वाशिङ मशिन मा फ्री 6 केजी एरियल, टप लोड मा फ्री 2 केजी एरियल, सेमी अटोमेटिक मा 1 केजी एरियल, डिस वासर मा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभन मा कुकिङ किट, हरेक खरीद मा सर्ट सर्ट गिफ्ट र बम्पर मा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरीद गर्न सकिन्छ।

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब अनलाइन मा आज साथमा हुनुहुन्छ समीक्षा मोते।
3: अनलाइनमा आजका लागि हामीले बाराखरी.com बाट स्थिति भत्काउने राजनीति र नेपालको विसंगति शीर्षकको सम्पादकीय विचार लिएका छौं। राजाले बेथिती गरे भनेर जनताले राजा हटाए। गणतन्त्र पछिका शासकहरू पनि स्थितिभित्र बस्नेनन्। आजित भएका जनताले पुराना स्थापित राजनीतिक दल र तिनका नेतालाई पनि हटाइदिए। विडम्बना स्थिति झन बिग्रने, जोखिम हातै बढ़्यो। कुनै बेला गरीबको गीत गाएर जनताको मन जित्ने व्यक्ति प्रधानमन्त्री हुने बित्तिकै समाजका सबैभन्दा गरीब समुदायकै उठिवास लगाए। दुर्भाग्य परिवर्तनका लागि जनतालाई जगाउने भनिएका अगुवाहरू उठिवास लाग्नेको आँसु पुस्न होइन काखी ठोक्न रमाएको देखियो। नेपाली जनताले आलोपालो संसदमा बहुमत दिने र नदिने गरेका छन्। लोकतन्त्रको पुनस्थापनापछि 2048, 2056, 2064 र 2082 का संसदीय निर्वाचनमा एउटै दल वा गठबन्धनलाई जनताले बहुमत दिएका थिए। बहुमत पाउँदा दलका नेताहरूमा पलाएको अहंकारले असमयमै पतन पनि गरायो। यसै गरी विक्रम सम्बत 2051, 2070 र 2079 को निर्वाचनमा जनताले कसैलाई बहुमत दिएनन्। त्रिशंकु संसद अनेकौं विकृतिको कारक बन्यो। बहुमत पाउँदा अहंकार देखाउनेहरू नै अल्पमतमा परेपछि सहमतिका नाममा विधि र प्रक्रियासँग सम्झौता गर्दै विकृतिका कारक बन्न थाले। यसपटक कुनै दललाई बहुमत दिने पालो नै थियो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपालीले 2/3 नजिक बहुमत दिए। विडम्बना स्थिति बसाउन आएको पार्टीको सरकार भने विधि प्रक्रियामा मात्र होइन परम्परा र न्याय पालिकाको संस्थागत स्वतन्त्रतामै प्रहार गर्न पो उद्धत भयो। निजामती सेवामा वरियता मिच्न थालेपछि बेथिती पनि बढ़ेको हो। यस्तै नेपाल प्रहरीमा महानिरीक्षकको फुली खोस्ने रोगले संगठनलाई नै थिलथिलो बनाएको छ। भत्ताभुङ्ग पार्न बाँकी थियो न्यायपालिका, यसपटकको बलियो लोकप्रिय सरकारले त्यो पनि पूरा गरिदियो। अब अछुतो नेपाली सेना मात्रै छ। प्रधान सेनापति हटाउने जिद्दी गर्दा तत्कालीन प्रधानमन्त्रीले नै सरकारबाट बाहिरिनु परेको थियो। विकृति त सेनाभित्र पनि होला। सुधारका नाममा सरकारले त्यो अपेक्षाकृत अनुशासित संगठनमा हात हाल्ने दुस्साहस त नगर्लानी। दुखद विसंगति नै नेपाली जनताको नियति होइन भन्ने, भौतिक संरचना जस्तै स्थिति परम्परा र अनुशासन भत्काउनु बुद्धिमानी र होइन भन्ने सद्बुद्धि अहिलेका शासकहरूलाई प्राप्त होस्। त्यसो त पुराणमा शक्ति र अहंकारले मर्यादा नाघ्ने शासकको पतन अन्तत अनिवार्य हुने राजा नहोस्को कथा पनि छ।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर। जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइएमई बैंक सबैका लागि बैंक।
6: इस होम 518।
7: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठ। संसदीय सुनवाई प्रक्रिया के भयो, के भइरहेछ?
8: हाम्रो अहिलेसम्मको प्रक्रिया चाहिँ एउटा कार्यविधि नयाँ निर्माण गर्यौँ, अनि नयाँ कार्यविधिमा नयाँ प्रोभिजनहरू पनि हालेका छौँ। उहाँहरूले प्रस्तुत गर्ने कार्ययोजना, नतिजामा आधारित कार्ययोजना, त्यसको चौमासिक रूपमा प्रगति प्रतिवेदन सम्बन्धित कार्यालयबाट अथवा निकायबाट सार्वजनिक गर्नुपर्ने भन्ने नयाँ प्रोभिजन हालेका छौँ एउटा यो कार्यविधिमा। दोस्रो, हामीले दोस्रो बैठकबाट हामीले फेरि यो सुनवाई गर्नुभन्दा अगाडि जो सिफारिस भएर आउनु भएको छ उहाँको विरुद्धमा कुनै कम्प्लेनहरू छ भने कम्प्लेन चाहिँ नि दर्ता गर्ने टाइम अथवा उजुरी दर्ता गर्ने टाइम भनेर 10 दिनको दिएको छौँ, जुन चाहिँ जेठको 4 गते सकिन्छ। अहिले त्यो सङ्कलनको कामहरू भइरहेछ।
7: प्रस्तावित प्रधान न्यायाधीश विरुद्ध उजुरी आह्वान भएको छ भन्दा भयो, त्यसो भए अहिले
8: भयो हो, उहाँको विरुद्धमा प्रस्तावित प्रधान न्यायाधीशको विरुद्धमा उजुरी आह्वान गरेको छ, जसको 10 दिन म्याद छ। यो चाहिँ जेठको 4 गतेसम्म ब्लाकबाट, विद्युतीय माध्यमबाट अथवा प्रत्यक्ष आएर सिंहदरबारमा दिन सकिने, सुनवाई समितिको सचिवालयमा दिन सकिने, अथवा 77 जिल्लामध्ये जिल्ला प्रशासन कार्यालयहरूमा लगेर छोडिदिने कलेक्सन पोइन्टको रूपमा, र जिल्ला प्रशासन कार्यालयले फेरि यहाँ संसदीय सुनवाई सचिवालयमा पठाउन सक्ने त्यो व्यवस्था गरेका छौँ। त्यो पछाडि हामी आइसके पछाडि 5 गते बैठक बस्ने निर्णय गरेका छौँ। 5 गते हामी सबै उजुरीहरू खोल्ने काम गर्छौँ र समितिका सदस्यहरूलाई अध्ययनका लागि पठाउने काम गर्छौँ, यहाँसम्मको निर्णयहरू गरेका छौँ हामी।
7: भनेको यो उजुरी चाहिँ को कोले दिन पाउँछन्, को कोले दिन सक्छन्?
8: उजुरी सबै मान्छेले, सबैको लागि खुला हो यो।
7: अब उहाँहरूले पनि यहाँ अहिले भने जस्तै प्रक्रिया पुर्याएर त्यही माध्यममा मार्फत सुनवाई समितिमा आउने गरी पठाउनु पर्यो, त्यसो भए
8: अब समितिमा प्राप्त हुने गरी पठाउनु पर्यो।
7: अब 77 जिल्लाबाटै भन्नुभएको छ, यो 10 दिनभित्र आइसक्ने अवस्था के छ, समयको समय सीमा के आधारमा तय गरिएको छ?
8: कार्यविधिमा उल्लेख गरेको अधिकतम समय 10 दिन हो, यसमा विद्युतीय माध्यमबाट पनि पठाउन सकियो, त्यसको लागि लामो टाइम पनि लागेन। हाम्रो जिल्ला प्रशासन कार्यालयबाट पनि आउँदाखेरिमा हामीलाई 10 दिन लाग्दैन, त्यो छिटै तुरुन्तै नै आइपुग्न सक्छ। हुलाकबाट पनि 10 दिनको टाइमहरूमा आइपुगिहाल्छ भन्ने नै।
7: अब 10 दिन त्यो भयो, 5 गते बैठक भनेपछि सुनवाई चाहिँ कहिलेदेखि ठ्याक्कै सुरु गर्ने तयारी छ?
8: सुनवाई चाहिँ हाम्रो 6 या 7 बाट सुरुवात हुन्छ होला, डिसिजन त गरे त्यसरी जान्छौँ भन्ने अनुमान छ।
7: अब यसमा यो बहुमती अरे अल्पमतको के हुन्छ, यसको सुनवाईको अनुमोदनको प्रक्रिया अलिकति बताइदिनुहोस् न।
8: यसमा प्रक्रिया चाहिँ के छ भने, यदि 2/3 बहुमतले अस्वीकृत नगरेको खण्डमा त्यसलाई स्वीकृत मानिने भन्ने एउटा विषय भयो। अर्को चाहिँ 45 दिनसम्म सुनवाई भएन भने स्वत त्यो चाहिँ नियुक्ति दिनको लागि यो कार्यविधि सम्मत हुने भयो भन्ने भयो। त्यो बाहेकको अरू खण्डमा चाहिँ यो स्वीकृत भएर जान्छ भनौँ। अब
7: यो
8: यदि चाहिँ उजुरहरू पर्यो, संवेदनशील उजुरहरू छ भने हामीले फर्दर अरू छानबिन गर्नुपर्ने हुनसक्छ, त्यसको लागि लामो टाइम पनि लाग्न सक्ने हुनसक्छ। र अब संवेदनशील केस आयो, कुनै उजुर गरेको कुरा प्रमाणित हुने अवस्थामा भयो भने अर्को विकल्पहरू गर्नुपर्ने हुनसक्छ हामीले फेरि, अन्यथा चाहिँ अब त्यस्ता खालका संवेदनशील कुराहरू आएनन् र समितिले पास गर्यो भने अब नियुक्तिका लागि हामीले पठाइदिने कुरो हुन्छ।
7: उहाँको त्यस्तो अस्वीकृत हुने भन्ने त्यस्तो त केही छैन नि अहिलेसम्म त?
8: अहिले त हामीले केही पनि यो कलेक्सनै गरेको छैनौँ, बल्ल नै आह्वान गरेका छौँ, त्यो त पछि मात्रै थाहा हुन्छ।
7: अब त्यो उजुरी कस्ता पर्छन्, के प्रकृतिका पर्छन्, त्यो अनुसार चाहिँ अनि अगाडि बढ्ने नबढ्ने भने टुङ्गो लाग्छ त्यसो भए?
8: हो, हामीले उजुर गर्ने मान्छेसँग पनि छलफल गर्छौँ, अर्को चाहिँ जसको विरुद्धमा उजुर गरिरहेको छ उहाँसँग पनि छलफल गर्छौँ, अब त्यो कुन संवेदनशीलताको रहन्छ त्यसको आधारमा आवश्यक निर्णय दिइन्छ।
7: कति दिनभित्र सकाउने तयारी छ त अब अनुमानित?
8: तयारी चाहिँ यस्तो छ, तयारी चाहिँ अब कति उजुरी आउँछ भन्ने कुरामा निर्धारण हुन्छ। अब धेरै उजुरी आयो भने छानबिनको लागि अलिकति बेसी बढी टाइम लाग्छ, अब कम आयो भने छिटो हुन्छ।
7: संवैधानिक परिषदले सिफारिस गरेको अब यहाँ त बहुमत भयो भने पनि त स्वीकृत होला नि, अनुमोदन होला नि त यो त?
8: हुन्छ, अस्वीकृत गर्नको लागि दुई तिहाई चाहिन्छ।
7: अस्वीकृत गर्न
8: हजुर बहुमतलाई त्यसको मतलब भनेको हामीले स्वीकृत गर्न सक्ने हुन्छ, तर अब यो त्योभन्दा पनि हामीले पक्ष विपक्षको भन्दा पनि उहाँलाई परेको उजुरको संवेदनशीलताको आधारमा निर्णय हुन्छ भनेर बुझ्नुपर्छ होला।
5: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
6: This home 508.
7: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: Radio N Aryan 99.1.
1: दमोली एफएम 94.2 समुदाय को आवाज।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुस् न, भन्नुस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
7: होइन, के को गन्थन हो सानी?
6: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
7: सुनको गहना होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
6: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
7: कहाँ छ बाराइ सुनचाँदी पसल?
6: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
7: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
6: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
8: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856-25-380, 9814-5518 र 9806-15-332।
10: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
10: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
12: कम गुणस्तर का होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टी का सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 563 715 र 98 41 12 07 40।
1: दमोलिया FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
4: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
4: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।
7: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98 065 17 350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98 065 17 350।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
3: हुन्छ
4: हुन्छ ल हुन्छ।
2: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
1: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
1: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
1: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 98164666683,
9: 98563434234।
2: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के को गफ गफ हुँदैछ?
2: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
2: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336 0656540459 मोबाइल नम्बर 9803880384 9846739031।
9: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
11: ल देख्नु भएन औषधि हालेको
9: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
11: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
9: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
11: हजुर
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
9: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
11: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
9: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
11: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
12: नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
13: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
1: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
13: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
1: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656537115 र 9841120740
0: दमौली FM 94.2 समुदायको आवाज

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यास चार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास चार, मेन रोड, दमौली, तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006505, 9819113627, 0635650025।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9058800700,
1: 9460404.

0: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौलीतन हो। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811751760।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: FM
1: धमौली FM 94.2 मेगाहर्ज समुदायको आवाज
2: हवस्त श्रोता, दमौली FM 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिनीसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।